समस्याले। हजुर ग्रान उर्दुनको तसवे रेडियो अमने फेमटा सि शरीया चार बटा ग्राम यो मेसेज मुन तरागले हो माजिरत सरदरी मेसेज जवाब बमगता ला सर रकु चुके जवाब तसिदी खलक कालु मकी हो कालु म टेमबिस्टी मेसेज मंगा शामिल कु मेसेज दे नाम हमद खान फ्रॉम बटग्राम। अस्सलाम वालेकुम मौलाना साहब, मैंने ख्वाब देखा, ख्वाब में कुछ ऐसा था कि मैंने अपने वालिद को ख्वाब में देखा कि वालिद ख्वाब में मुझे ज़बह कर रहा है और फिर मुझे ज़बह नहीं किया। दू उगद खूब दू निकल ले चूंकि खबर दूडी रोक दिली कर ले चुप मादी ने नखी उली दिली इनशाला हमाद बही तौसला बदरी खूब ताबीर शरी अखबाला सबारा को टेम से मुंगा डेर लापासा शो इनशाला सबा बतासला तरसीन दरी ताबीर जवाब रखू सबा तस्मग प्रोग्राम तक वक्की गिरे प्रोग्राम टेम जमगा अखबल अख्ताम तो रसीदे प्रोग्राम आखिर की बाजान दे पर दुआ को افضل سیب چکن مکتے دعا درخواست کرو پڑھنے دے دو ماتا شیدے دا قشانی بلی خور چیدے اغی خور پا دغی کی اسپتال کی داخل دا او دا قشانی نور یو دو قشانی مکتے دعا گانو درخواستو که طول دی پارا با دعا گانیو که او انشاءاللہ العزیز کم کسان چی بیمار دی کم کسان چی پا کٹونو کی پراتی دی او دی مولا دعا گانی که مولا باغول دعا کو اللہم احسن عاقبتنا فی الامور کلیها واجرنا من خزی دنیا وعذاب الاخرہ اللهم انك عفو كريم تحب العفو فاعف عنا اللهم استر عوراتنا وامن روعاتنا اي الله پاك سمر بيمارن دي ول شفاء كامله عاجله مستقله مستمره وركي اي الله پاك دي چاس قسم ضرورت دي ضرورت خپل خزانه غيب نه پوره کي اي الله پاك چاس قسم مسائل دي پریشاني ني دي الله پاك خپل خزانه غيب نه پوره کي زمګه سمر خير دعاګاني مونږ کوي الله پاك قبول کي اوږي کي زمګه تمام متعلقين او اوريدونکو زمګه دي مرګرو اے اللہ پاک زمگا چی کم ریڈیو کی دی بار دی اور ریدون کی دی منگا مرگی دی ٹولو پکی حساو کی او کم خلق چی دعا گانی کی منگ دی پارا اے اللہ پاک دی دعا گانی زمگا پا حق قبول و مقبول کی زمگا محترم مشر جناب شیر محمد لالا پرونه د دوه خاطر موږ تلیو تقریبا د 16 کال نه زیات د عمر دی ان شاء الله العزیز سبا پروگرام کې به کوشش کوم چې هغه ته موږ ډیره خه موږ دی هغه تذکره وکړو دی هغه خبري دغه کو دا نن سبا دور کې چې یو کس 16 کال نه زیات عمر دی هغه سي حتمونو مې هغه خبري پیګو ما یقینا دا غټ نعمت دی ان شاء الله العزیز سبا پروگرام کې تاسو سره دغه واقعیا دغه خبري شریکوم پروگرام ټیم زموږ خپل اختتام ته رسیدې دی الله په امان جی.